0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khushika palharu satna Dukha ka chadharu badna Kohi saathi khojdainu huncha त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।
2: रेडियो 4EB 98.1 FM बाट प्रत्येक आइतबार दिउँसो 4 to 5 PM प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार म केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज जुन महिनाको 14 तारिक 2026 र विक्रम सम्पत अनुसार आज 2083 साल ज्येष्ठ 31 गते ज्येष्ठ महिनाको अन्तिम दिन सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछु अबको एक घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। यो कार्यक्रम अहिले रेडियो 4EB को नियमित प्रसारण 98.1 FM भइरहेको छ। यहाँले आफ्नो रेडियोबाट यो कार्यक्रम सुन्न सक्नुहुन्छ। यसबाहेक रेडियो 4EB को वेबसाइट 4EB.org.au पनि यहाँले यो कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रम सुनिसकेपछि यो कार्यक्रम सम्बन्धी यहाँहरूको कुनै सुझाव सल्लाह प्रतिक्रिया छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामी सदैव यहाँहरूको साथ सहयोग सहभागिताको अपेक्षा गर्दछौँ। यति भन्दै अब आजको कार्यक्रमतर्फ लाग्दैछौँ। आजको कार्यक्रम एउटा विशेष कार्यक्रम छ। आजको कार्यक्रममा हामी सदा झैँ यहाँहरूका लागि केही जानकारी मूलक सामग्री लिएर उपस्थित भएका छौँ र साथमा आज हाम्रा श्रोताहरूको अनुरोधमा केही मिठा गीतहरू हामी यहाँहरूमा राख्ने प्रयास गर्नेछौँ। कार्यक्रम सुनेर हाम्रो साथ दिनुहोला। आज जुन 14 तारिक हरेक वर्ष जुन 14 तारिक सम्पूर्ण विश्वमा विश्व रक्तदान दिवस वर्ल्ड ब्लड डोनर डेको रूपमा मनाइन्छ। यो दिन रक्तदाताहरूलाई धन्यवाद दिने र सुरक्षित रक्त तथा रक्त उत्पादनको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनले सन् 2004 मनाउँदै आएको छ। 14 जुनको विशेषता यो छ कि यसै दिन रक्त समूह प्रणाली ब्लड ग्रुप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्यान्डस्टाइनरको जन्म भएको थियो र उहाँकै जन्म जयन्तीको सम्मानमा यो दिनलाई छनौट गरिएको छ। उहाँको यो ब्लड ग्रुप सम्बन्धी खोजले आधुनिक रक्त सञ्चार प्रणालीको जग बसाएको थियो र यसका लागि उहाँले नोबेल पुरस्कार पनि प्राप्त गर्नुभएको थियो। विश्व स्वास्थ्य सङ्गठनले यो वर्षको नारा यो विश्व रक्तदान दिवसको नारा राखेको छ, वान ड्रप अफ ह्युम्यानिटी गिभ ब्लड सेभ लाइफ्स। मानवताको एक थोपा रगत दिनुहोस् जीवन बचाउनुहोस्। रक्त दान मात्र एउटा चिकित्सीय प्रक्रिया नभएर यो मानवताप्रतिको एकता सहानुभूति र साझा जिम्मेवारीको अभिव्यक्तिको रूपमा पनि यसलाई लिइन्छ। यस वर्षको अभियानका उद्देश्यहरू यस्ता रहेका छन्। विश्वभर नियमित स्वैच्छिक र निशुल्क रक्तदानमा निरन्तर वृद्धि ल्याउने, रगत र प्लाज्मा दानले पार्ने जीवन रक्षक प्रभावबारे जनचेतना फैलाउने, रक्तदाताहरूको सम्पूर्ण भूमिकालाई महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्ने र एकता तथा मानवताका मूल्यहरूको प्रवर्धन गर्ने, सबैका लागि जहाँसुकै र जहिलेसुकै सुरक्षित रक्त सञ्चार उपलब्ध हुने सुनिश्चित गर्न सरकार र साझेदार संस्थाहरूलाई राष्ट्रिय रक्त कार्यक्रममा थप लगानी गर्न प्रोत्साहित गर्ने। मलाई जहाँसम्म विश्वास छ यहाँहरूले पनि कुनै न कुनै समयमा रक्तदान गर्नुभएको होला। यदि गर्नुभएको छैन भने त्यसतर्फ प्रयास गर्नुहुन म अनुरोध गर्न चाहन्छु। एक युनिट रक्तदानले तिनजनासम्मको ज्यान बचाउन सक्छ, यो तथ्याङ्कले यस्तै बताउँछ। जीवन बचाउने यो उपहार हो रक्तदान, जसले दुर्घटना, प्रसूति समस्या, क्यान्सरको उपचार, थालासेमिया र अन्य रक्त सम्बन्धी रोगका बिरामीहरूलाई समयमै रगत नपाएर ज्यान जोखिममा पर्न सक्ने जुन अवस्था छ त्यसबाट उद्धार गर्न सक्छ। र यो आजको दिन वर्ल्ड ब्लड डोनर डे जुन छ, यसले चाहिँ संसारभरिका स्वैच्छिक रक्तदाताहरूलाई रक्तदाताहरूको योगदानलाई कृतज्ञता व्यक्त गर्ने एउटा अवसरको रूपमा हामीले लिन सक्छौँ। मैले कार्यक्रमको सुरुवातमा केही चर्चा गरेँ आज परेको विश्व रक्त दान दिवसको सन्दर्भमा केही जानकारी। अब कार्यक्रममा एउटा गीत राख्ने समय भएको छ। आजको यो कार्यक्रमको पहिलो गीत पनि एउटा विशेष गीत छ। यो विशेषताको बारेमा म गीतपछि चर्चा गर्नेछु। अहिले प्रस्तुत छ भक्तराज आचार्यको शब्द स्वर र सङ्गीतमा जहाँ छन् बुद्धका आँखा, यो मिठो गीत यहाँहरू सबैका लागि।

श्रोताहरू गीत यहाँले भर्खरै सुन्नुभयो, भक्तराज आचार्यको शब्द माग्छ माफ गर्नुहोला सङ्गीत र स्वरमा। यो गीतका रचनाकार हुनुहुन्छ बमबहादुर जिताली थापा मगर। हिजो जेस 30 गते यो गीतका गीतकार बमबहादुर थापा जितालीको जन्म दिन परेको थियो। यो अवसरमा आज कार्यक्रममा हामी उहाँलाई सम्झन्छौँ। उहाँको नेपाली सङ्गीतमा रहेको योगदानको सम्मानस्वरूप भर्खरै हामीले यो गीत पनि यहाँहरूलाई सुनायौँ। विक्रमसम्म 2010 साल जेष 30 गते पिता प्रेमबहादुर र माता वसुन्धराका सुपुत्रका रूपमा साहित्यकार बमबहादुर थापा जितालीको लमजुङ जिल्लाको जिता भन्ने गाउँमा जन्म भएको हो। आफ्नो गाउँको नामबाट आफ्नो उपनाम जिताली राख्नुभएका बमबहादुर थापाले नेपाली साहित्यमा धेरै योगदान गर्नुभएको छ। उहाँ नेपाली साहित्य आकाशका एक प्रतिष्ठित प्राध्यापक, सुप्रसिद्ध गीतकार तथा कवि हुनुहुन्छ। उहाँका एक दर्जनभन्दा बढी राष्ट्रिय गीत र भजनहरू रेकर्ड एवं छायाङ्कन भइसकेका छन्। र यो गीत यहाँले भर्खरै सुन्नुभयो, यसको बारेमा एउटा मिठो प्रसङ्ग पनि छ। यो गीत 2045 सालमा रेकर्ड भएको थियो। जहाँ छन् बुद्धका आँखा, जसले उहाँको एउटा परिचय नेपाली सङ्गीतमा बनायो, उहाँको यो गीत यसो हेर्दा लाग्छ एउटा सामान्य देशभक्तिको गीत हो, तर जुन प्रसङ्गमा यो गीतको रचना भएको थियो त्यो आफैमा एउटा अद्भुत प्रसङ्ग छ। विक्रमसम्म 2045 सालतिर जुन बेला नेपालले भारतको तर्फबाट ठुलो आर्थिक र पारवहन नाकाबन्दी बेहोरिरहेको थियो, त्यो अवस्थामा देशभित्र राजनीतिक अन्यल अभाव र अशान्ति व्याप्त रहेको समयमा बाह्य हस्तक्षेपका कारण देशको अस्मितामाथि सङ्कट आउन लागेको महसुस गर्दै डाक्टर जितालीले मनमा आफ्नो माटो र पहिचान जोगाउने जुन आफ्नो मनमा हुटुहुटी चल्यो त्यसलाई शान्ति क्षेत्रको रूपमा नेपाललाई चिनाउन यो गीतको रचना गर्नुभएको थियो। यो ऐतिहासिक राष्ट्रिय पीडा, शान्तिको खोजी र प्रकृतिको सुन्दरताको फ्युजनबाट बनेको गीत जहाँ छन् बुद्धका आँखा एउटा ऐतिहासिक गीत बनेर रहेको छ। पुनः यसका गीतकार डाक्टर बमबहादुर थापा जितालीलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना। यो गीतको प्रसङ्ग अहिलेलाई यति नै। मैले कार्यक्रमको सुरुमै यहाँहरूलाई भनेको थिएँ आजको कार्यक्रम यस अर्थमा विशेष छ कि आजको कार्यक्रममा हामी हाम्रा श्रोताहरूले अनुरोध गरी पठाउनुभएका केही गीतहरू यहाँहरूलाई सुनाउने छौँ र साथमा केही विविध विषयमा चर्चा पनि गर्ने नै छौँ। एउटा अनुरोध गीतको पालो अब भएको छ। हाम्रो एकजना नियमित श्रोता हुनुहुन्छ, श्रोता मेहरसिंह थापाजी। मेहरसिंह थापाजीले आफ्नो जीवन सङ्गिनी देवकला श्रीषको यही हप्ता पढ्न गएको शुभ जन्मोत्सवको अवसरमा ह्याप्पी बर्थडे टु माई वन्डरफुल वाइफ भन्दै एउटा गीत मार्फत जन्मदिनको शुभकामना व्यक्त गर्न चाहनुभएको छ र उहाँको अनुरोधको यो गीत छ चलचित्र चेली बेटीको तिम्रो आँखाको सागरमा। निकै प्रेमिल गीत छ, मिठो गीत छ। आशा भोसले र प्रकाश श्रेष्ठको स्वरमा, यादव खरेलको शब्द, सम्भुजित बास्कोटाको सङ्गीतमा, ब्रिस्बेनको म्याग्रेगरमा रहनुहुने मेहरसिंह थापाजीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँको अनुरोधमा श्रीमती देवकला श्रीषज्यूको शुभ जन्मोत्सवको अवसरमा उहाँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै कार्यक्रममा प्रस्तुत छ अब यो मिठो गीत।

0: के तपाई आफ्नो परिवारलाई सम्झेर हृदयदेखि नै सहयोग गर्न चाहनुहुन्छ?
1: ओल्ड रेमिट मार्फत घरमा पैसा पठाउनु छिटो, सुरक्षित र किफायती छ। विश्वभरका 57 लाख भन्दा बढी मानिसहरूले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का लगायत 100 भन्दा बढी देशहरूमा पैसा पठाउन ओल्ड रेमिटको भर पर्छ। पहिलो पटक पैसा पठाउँदा $10 छुट पाउनका लागि कोड ब्रिस्बेन प्रयोग गर्नुहोस्। ओल्ड रेमिट फरक संसारको सम्वाहक। ओल्ड रेमिटले मुद्रा सटैबाट आमदानी गर्दछ। निश्चित नियम तथा शर्तहरू लागू हुनेछन्। थप विवरणका लागि वेबसाइट हेर्नुहोस्। स्टेशन स्पोन्सर
2: श्रोताहरू, यो सन्देश अगाडि यहाँले गीत सुन्नुभयो। यो गीतलाई अनुरोध गर्नुभएको थियो मेहर सिंह थापाजीले देवकला फ्रिसलाई समर्पित गर्दै। कार्यक्रमको सुरुमै मैले आज परेको यो विश्व रक्तदाता दिवस, ब्लड डोनर्स डेको बारेमा केही कुरा चर्चा गरेको थिएँ। एउटा इतिहासको प्रसङ्ग यहाँमा आज राख्न चाहन्छु। नेपालमा यसको सुरुवात कहिले भएको थियो त्यो बारेमा एउटा मिठो प्रसङ्ग छ। नेपालको इतिहासमा पहिलोपटक दयावीर कम्साकारले विक्रमसम्म 2000 सालमा वीर अस्पतालको मा मृत्युशय्यामा रहेका रत्नकाजी तुलाधर नामक बिरामीलाई रक्तदान गरेर यसको सुरुवात गरेका थिए। पहिलो रक्तदान पूर्व नियोजित थिएन। दयावीर सिंह कम्साकार वीर अस्पतालमा कार्यरत आफ्ना चिकित्सक साथी डाक्टर देवव्रत दास गुप्तालाई भेट्न अस्पताल पुगेका थिए। त्यही समय वीर अस्पतालमा छटपटाइरहेका बिरामी रत्नकाजी तुलाधरकी आमा रोई कराई आफ्नो छोरो बचाउन रगत खोज्दै भौतारी रहेकी थिइन्। डाक्टर गुप्ताले बिरामीको रगत समूह दयावीरसँग मिल्ने कुरा पत्ता लगाएपछि दयावीर तुरुन्तै रगत दिन तयार भए। सो समय विशेष गरी लासा व्यापारमा संलग्न काठमाडौँको रैथाने महाजनहरू बीच कृतज्ञता व्यक्त गर्न चाँदी वा सुनको कचोरामा उपहार राखेर दिने चलन थियो। दयावीर कम्साकार ले रगत दिएका बिरामी रत्नकाजी तुलाधर काठमाडौँका रैथाने र स्थापित लासाका व्यापारी परिवारका थिए। उनी आर्थिक रूपमा निकै सम्पन्न र शक्तिशाली भएकाले तुलाधर परिवारले आफ्नो एक्लो छोरालाई रगत दिएर पुनर्जन्म दिएको भन्दै दयावीर कंसाकारलाई सुनको कचौरा र धनदौलत अगाडि सारेका भए तापनि कंसाकारले उक्त उपहार दिन अस्वीकार गरेका थिए। नेपालमा यो रक्तदान को इतिहासको एउटा प्रसङ्ग यहाँनिर राख्यो। अर्को त्यस्तै अर्को एउटा प्रसङ्ग पनि छ। नेपालको इतिहासमा तारादेवी तुलाधर पहिलो महिला रक्तदाता हुन्। विक्रमसम्म 2018 सालमा रगतको अभावमा छटपटाइरहेका एक बिरामीको ज्यान जोगाउन उनले आकस्मिक रूपमा रक्तदान दिएकी थिइन् रक्तदान गरेकी थिइन्। ब्लड ब्याङ्क स्थापना नभएको सो समय वीर अस्पतालमा उपचाररत एक बिरामीको अति आवश्यक शल्यक्रिया रगत अभावका कारण रोकिन पुगेको कुरा डाक्टरबाट जानकारी पाएपछि बिना कुनै हिचकिचाहट तुरुन्तै अघि सर्दै आफ्नो रगत दान गर्न उनी तयार भएकी थिइन्। दुईटा प्रसङ्ग मैले यहाँहरूमाझ राखेँ। नेपालमा यो रक्तदानको सुरुवात कसरी भएको थियो, कसले गरेको थियो, त्यो बारेमा केही जानकारी सहित फेरि अब अनुरोध गीततर्फ लाग्दैछौँ। अबको गीत, अर्को एउटा अनुरोध गीत रहेको छ। आज ब्रिस्बेनमा रहेका नेपाली बीच चिर परिचित एकजना व्यक्तित्व हुनुहुन्छ, टिकाराम शर्मा, जो अहिले नेपाली एसोसिएसन अफ क्विन्सल्यान्डको सभापति पनि हुनुहुन्छ। टिकाराम शर्मा र मौसमी शर्माज्यूको यो विवाहको वार्षिकोत्सव आज परेको छ। यो अवसरमा उहाँ दुवैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै एभरेस्ट वरियर परिवारबाट को तर्फबाट एउटा गीतको अनुरोध मलाई प्राप्त भएको छ। एभरेस्ट वरियर ब्रिस्बेनमा नियमित रूपमा सप्ताहान्तमा माउन्ट ग्राभटमा एउटा हाइकिङ गर्ने नेपालीहरूको समूह हो र टिकाराम शर्माज्यू र उहाँको श्रीमती मौसमी शर्मा त्यसको सक्रिय सदस्य पनि हुनुहुन्छ। यो समूहले उहाँ दुईजनाको सुखद वैवाहिक जीवनको कामना गर्दै जुन गीतलाई अनुरोध गरिपठाएको छ त्यो गीत रहेको छ कालीप्रसाद बास्कोटा र सदीक्षा कट्टेलको स्वरमा। चलचित्र फुलबारीको मिठो गीत छ माया रहेछ र त भर रहेछ नि। कार्यक्रमको यो अनुरोध गीतको श्रृङ्खलाको अर्को कोसेली टिकाराम शर्मा र मौसमी शर्मा ज्यूप्रति उहाँहरूको वार्षिक विवाहको यो वार्षिक उत्सवको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै अबको कार्यक्रमको प्रस्तुति।

माया रहेछ र त भर रहेछ नि, अङ्गालो पनि त घर रहेछ नि। निकै मिठो गीत यहाँहरूले सुन्नुभयो। यो गीत एभरेस्ट वरियर ग्रुपको तर्फबाट समर्पित गरिएको थियो टिकाराम शर्मा र मौसमी शर्माज्यूलाई उहाँको विवाहको वार्षिकोत्सवको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै। श्रोताहरू, अहिले दिउँसोको 4:29 गएको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EB FM 98.1 साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन, र कार्यक्रम लिएर आज उपस्थित भएको छु म केशव शर्मा। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रममा अझ केही रोचक जानकारीहरू र केही अनुरोध गीतहरू बाँकी नै रहेका छन्। हामीलाई आजको कार्यक्रमका लागि थुप्रै गीतहरू प्राप्त भएका छन्, तर समय अभावको कारणले हामीले आजको सबै अनुरोध गीतहरूलाई आज कार्यक्रममा समावेश गर्न सक्ने अवस्था छैन। यसका लागि क्षमा चाहन्छौँ। यहाँहरूका अनुरोधलाई हामी आगामी कार्यक्रमहरूमा क्रमशः प्रस्तुत गर्नेछौँ। धैर्य गर्नुहोला र यसरी नै हामीलाई सहयोग गर्दै गर्नुहोला, हामीसँग जोडिँदै गर्नुहोला। अब एउटा रमाइलो प्रसङ्ग। के तपाईँलाई थाहा छ, नेपालमा पहिलो पटक नेपालमा यो विमानस्थल मा पहिलोपटक प्लेन कहिले अवतरण भएको थियो, अथवा औपचारिक रूपमा विमानस्थलको सुरुवात कहिले भएको थियो, त्यो बारेमा छोटो जानकारी। संयोगले हिजो जेठ 30 गते त्यसको पनि एउटा वार्षिकोत्सव परेको छ। यो हप्तामा परेका केही ऐतिहासिक घटनाहरूको चर्चा गर्ने क्रममा सबभन्दा पहिले घाँसे मैदानमा विमान अवतरण गर्ने र वर्षायाममा हिलोका कारणले बन्द उडान हुने गौचर विमानस्थलको बारेमा केही जानकारी म यहाँहरूमा राख्न चाहन्छु। विक्रम सम्बत 2012 जेठ 30 गतेका दिन श्री 5 महेन्द्रबाट, तत्कालीन राजाबाट, त्रिभुवन विमानस्थलको नामबाट तत्कालीन गौचर विमानस्थलको औपचारिक समुद्घाटन भएको थियो। उक्त विमानस्थलमा विक्रम सम्बत 2006 औपचारिक रूपमा प्लेनहरूको अवतरण गर्नुहुने कार्यक्रम सुरु भएको थियो। विमानस्थल भएको यो ठाउँ काठमाडौँका स्थानीय बासिन्दाहरूले गाईवस्तु चराउने खुला मैदान गौचरण भएकाले यसको नाम गौचर रहन गयो, जहाँ विक्रम सम्बत 2006 भारतीय विमान चालकले बिचक्राफ्ट बोनान्जा विमान पहिलोपटक अवतरण गराएका थिए। सो समय घाँसे मैदान रहेको यस स्थानमा सुरुका दिनहरूमा कुनै पिच गरिएको सडक वा धावन मार्ग नहुनाले विमानहरू घाँसे मैदानमा नै अवतरण गर्ने र वर्षायाममा हिलोका कारण उडान बन्द हुन्थ्यो। विक्रमसम्म 2011 भारतीय सेनाका इन्जिनियरहरूको सहयोगमा यहाँ पहिलोपल्ट अल वेदर सधैँ सञ्चालन हुन सक्ने पिच धावन मार्ग निर्माण गरिएको थियो भने श्री 5 महेन्द्रद्वारा नाम परिवर्तन गर्दै विक्रमसम्म 2012 आफ्ना पिता राजा त्रिभुवनको सम्झनामा यसको नाम त्रिभुवन विमानस्थल राखियो। सुरुवाती दिनहरूमा यो विमानस्थल मुख्य गरी शाही नेपाली सेना र भारतीय कूटनीतिक नियोगका विमानहरूको प्राविधिक सहयोगका लागि बढी प्रयोग गरिन्थ्यो। एउटा ऐतिहासिक प्रसङ्ग मैले यहाँहरू माझ राखेँ। काठमाडौँको त्रिभुवन विमानस्थलको स्थापना कहिले भएको हो, अथवा यसको औपचारिक उद्घाटन कहिले भएको थियो? यो जेठ 30 गते यसको वार्षिकोत्सव परेको थियो। त्यस्तै अर्को एउटा प्रसङ्ग छ, ऐतिहासिक प्रसङ्ग। के तपाईँलाई थाहा छ, नेपालमा पहिलो निर्वाचन कहिले भएको थियो? विक्रम सम्बत 2004 जेठ 29 गते नेपालमा पहिलोपटक स्थानीय निकायको चुनाव भएको थियो, राणा शासनको समयमा। उदारवादी राणा शासकका रूपमा परिचित पद्मशमशेरबाट विक्रम सम्बत 2004 जेठ 27 गतेको गोर्खापत्रमा मुलुकमा नगरपालिका खडा गर्ने, त्यसमा मतदानबाट प्रतिनिधि छान्ने, प्रतिनिधि छान्दा सोच विचारपूर्वक असल अनुभवी र लायक प्रतिनिधि छानी मुलुकको उत्थानमा सहयोगी हुनु आवश्यक छ भनेर सम्बोधन भए बमोजिम विक्रम सम्बत 2004 पहिलो म्युनिसिपल चुनाव सम्पन्न भएको थियो। काठमाडौँबाट सुरु गरिएको चुनावका लागि काठमाडौँ म्युनिसिपालिटी 21 वडामा विभाजित गरी प्रत्येक वडाबाट एकजना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको थियो। विक्रम सम्बत 2004 जेठ 31 गते गोर्खापत्रमा छापिएको सरकारी सूचनाको आधारमा विक्रम सम्बत 2004 जेठ 29 गते चुनाव सम्पन्न भएको थियो। उक्त चुनावमा त्यति बेला
13,553 घरधुरी काठमाडौँ हो नगरपालिकामा रहेका थिए र मतदानको लागि अघिल्लो दिन नै प्रत्येक घरमा मतपत्र सबै परिवार मतदाताहरूलाई उपलब्ध गराइएको थियो। त्यो बेलामा असम्भवकै कुरा छ, महिलाहरूलाई मतदानको अधिकारबाट वञ्चित गरिएको थियो र 21 वर्ष पुगेका पुरुषले मात्र भोट हाल्न पाउने व्यवस्था गरिएको थियो। उक्त निर्वाचनमा 21 वडाबाट 21 जना प्रतिनिधि र राणा शासकले मनोनित गरेका 10 जना प्रतिनिधि रहने व्यवस्था भएको थियो, जसमा भुवनलाल प्रधान यसका प्रमुखका रूपमा निर्विरोध निर्वाचित भएका थिए। अर्को एउटा ऐतिहासिक प्रसङ्ग मैले यहाँहरूमा राखेँ, नेपालमा भएको पहिलो स्थानीय निर्वाचनको बारेमा। फेरि पालो अनुरोध गीतकै, अहिले रामबाबु उप्रेति र शारदा उप्रेति दुवैजना अस्ट्रेलियाको घुमघामको क्रममा हुनुहुन्छ र उहाँ हाल जिलमेरमा बसिरहनु भएको छ। उहाँहरूले नेपालमा रहनुभएकी आफ्नी 85 वर्षीय आमालाई सम्झँदै उहाँको सम्झनामा एउटा गीत यहाँहरू सबैलाई समर्पण गर्न चाहनु भएको छ। जुन गीत छ निकै नै लोकप्रिय गीत, राजेन्द्र रिजालको शब्दहरू, अरुण थापाको स्वरमा, ऋतुहरूमा तिमी हरियाली बसन्त हौ। यो गीतको अनुरोधको लागि रामबाबु उप्रेति र शारदा उप्रेतिज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यहाँहरू सबैका लागि उहाँहरूको अनुरोधमा यो मिठो गीत छ ऋतुहरूमा तिमी कार्यक्रमको अबको प्रस्तुति।

मिठो गीतपछि कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ। अरू केही थप जानकारी यहाँहरूमा राख्न चाहन्छु, केही साहित्य सम्बन्धी जानकारी छन्। यहाँहरू सबैले नाम सुन्नुभएको होला केशवराज पिण्डालीको, नेपाली साहित्यमा खास गरी हास्य व्यङ्ग्य र उपन्यासमा उहाँ निकै नै चर्चित हुनुहुन्छ। गएको जेठ 26 गते पनि उहाँको वार्षिक पुण्यतिथि परेको थियो, फेरि पनि हामीले कार्यक्रममा उहाँलाई सम्झन्छौँ, उहाँको साहित्य योगदान बारेमा केही चर्चा गर्छौँ। यहाँनिर नेपाली चलचित्र सम्बन्धी एउटा विशेष प्रसङ्ग पनि छ, यो जानकारी मैले खास गरी त्यही प्रसङ्गको लागि यहाँहरूमाझ राख्ने प्रयास गर्दैछु। विक्रम सम्बत 2055 साल जेठ 26 गतेका दिन उपन्यासकार तथा हास्य व्यङ्ग्यकार केशवराज लामिछाने केशवराज पिण्डालीको निधन भएको थियो। धादिङ पिण्डा गाउँबाट प्रभावित भएर पिण्डाली उपनाम राखेका उनी नेपाली साहित्य जगतमा केशवराज पिण्डालीको नामले प्रख्यात छन्। पिण्डालीले आफ्नो जीवनको एक कालखण्ड राणा दरबारमा बिताएका थिए। उनी तत्कालीन श्रीतिन मोहन शमशेरकी छोरीको निजी सचिवका रूपमा कार्यरत रहेका थिए। ती छोरीको विवाह भारतको उडिसामा भएपछि पिण्डाली पनि उनीसँगै उडिसा गएका थिए। त्यहीँ बसाइर राणा दरबारको भित्री अनुभव नै पछि उनको चर्चित उपन्यास एकादेशकी महारानीको पृष्ठभूमि बन्यो। राणा दरबारमा रहँदा र पछि भारतको उडिसामा बस्दा दरबारिया भित्री जीवनलाई नजिकबाट नियालेका पिण्डालीले सोही अनुभवका आधारमा एकादेशकी महारानी उपन्यास लेखेका थिए, जसलाई चलचित्र बनाउन भनेर शाही नेपाल चलचित्र संस्थानले कथा माग गरेको थियो। शाही नेपाल चलचित्र संस्थानले उक्त कथा मन पराए पनि यसको धेरैजसो प्लट भारतको उडिसाको राजदरबार र राजसी वातावरणसँग जोडिएको हुनाले सुटिङका लागि ठूलो प्राविधिक टोली लिएर भारत जानुपर्ने हुन्थ्यो। तत्कालीन समयमा संस्थानसँग त्यति बजेट नभएको कारण र प्रविधि पनि नभएको कारणले विदेशमा गएर सुटिङ गर्दा लागत अत्याधिक बढ्ने कारणले यो प्रोजेक्टलाई अघि बढाउन सकिएन। संस्थानले भारत जानु नपर्ने र नेपालमै कम लगानीमा सुटिङ गर्न सकिने मौलिक कथा मागेपछि केशवराज पिण्डालीले अन्तदेखि सुरु उपन्यासको रचना गरेका थिए। सो उपन्यासको परिवेश नेपालभित्रै सहजै छायाङ्कन गर्न सकिने गरी तयार पारिएको थियो। पिण्डालीको त्यही साहित्यिक सहकार्य र पटकथा लेखनको निरन्तरता स्वरूप विक्रम सम्बत 2039 सालमा नेपाली चलचित्र जीवन रेखा बन्यो। यो जानकारी मैले नेपाली चलचित्रको प्रसङ्गसँग जोडियो। केशवराज पिण्डालीको जन्म 1971 साल माघ 16 गते माता युगमन्दिरी लामिछाने र पिता कृष्णराज लामिछानेका सुपुत्रका रूपमा भएको थियो। आफ्नो घरको आर्थिक अवस्थाको कारणले उनले धेरै पढ्न सकेनन्, उनले उच्च शिक्षा खास गरी हासिलै गरेनन्, र पनि उनका कृतिहरू अहिले विश्वविद्यालयमा पढाइन्छ। आफ्नो साहित्यिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका कारणले उहाँलाई त्रिभुवन प्रज्ञा पुरस्कार, भैरव पुरस्कार, वासुदेव लुइटेल पुरस्कार, वैद्यनिधि पुरस्कार, रत्नश्री स्वर्ण पदक इत्यादिबाट पुरस्कृत गरिसकिएको छ। र उहाँका केही चर्चित कृतिहरूमा बाँच्ने एउटा जिन्दगी उपन्यास, खै खै हास्य व्यङ्ग्य निबन्ध सङ्ग्रह, एकादेशकी महारानी उपन्यास आदि रहेका छन्। हार्दिक श्रद्धासुमन श्रद्धेय साहित्यकार केशवराज पिण्डालीप्रति। यो जानकारी मैले यहाँहरूमाझ राखेँ, नेपाली साहित्य सम्बन्धी नेपाली चलचित्र सम्बन्धी प्रसङ्ग थियो। यसपछि फेरि एउटा गीत यहाँहरूमा राख्ने समय भएको छ। अबको पालीमा अर्को एउटा अनुरोध गीत रहेको छ। यो गीतलाई अनुरोध गर्नुभएको छ हाम्रो श्रोता जो बानियोमा बस्नुहुन्छ, दिल बस्नेतजीले आफ्नो श्रीमती मीरा बानियाको मीरा बानियालाई समर्पण गर्दै यो गीत यहाँहरू सबैलाई सुनाउन हामीलाई अनुरोध गर्नुभएको छ। नारायण गोपालको स्वर, भूपी शेरचनका शब्दहरू, नारायण गोपालकै सङ्गीत रहेको निकै मिठो गीत छ, अल्जे छ क्यारे पछ्यौरी तिम्रो चियाबारीमा। कार्यक्रमको अबको साङ्गीतिक कोसेली दिल बस्नेज्यूलाई यो अनुरोधको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै

1933 साल जेठ 28 गते भएको थियो। यो ऐतिहासिक घटना पनि यही हप्ता त्यसको सँग जोडिन आउँछ। नेपालको पहिलो विमान अपहरणको घटना अन्तर्गत विक्रम सम्बत 2030 साल जेठ 28 गते नेपाली काङ्ग्रेसका नेताहरूको नेतृत्वमा भएको विराटनगर विमान अपहरणको घटना पश्चात नेपालमा विमानस्थलहरूको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन विमानस्थल सुरक्षाको जिम्मा औपचारिक रूपमा नेपाल प्रहरीलाई सुम्पिएको थियो। विक्रम सम्बत 2030 साल जेठ 28 गते नेपाल राष्ट्र ब्याङ्कको 30 लाख भारतीय रुपियाँ बोकेर विराटनगरबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको ट्विन अटर विमान अपहरण भएपछि सरकारले सुरक्षा नीतिमा ठूलो परिवर्तन गरेको थियो। उक्त विमान अपहरण हुनुअघि नेपालमा तत्कालीन नागरिक उड्डयन विभागका तल्लो तहका कर्मचारी र सामान्य पाले चौकीदारहरूले मात्र विमानस्थलको रेखदेख गर्ने गर्थे। व्यवस्थित झोला र यात्रु जाँच प्रणाली थिएन र सुरक्षा अवस्था अत्यन्तै सामान्य, परम्परागत र कमजोर रहेको थियो। सुरक्षा जाँच नहुने भएकाले यात्रुले आफ्नो खल्ती वा झोलामा हतियार, बन्दुक वा विस्फोटक पदार्थ लुकाएर लिएको छ भने पनि पत्ता लगाउने कुनै माध्यम रहेको थिएन। यही कमजोरीका कारण 2030 सालमा अपहरणकारीहरू पेस्ट्रोल र ग्रेनेडसहित विमानभित्र छिर्न सफल भएका थिए। त्यस समयमा हवाई सुरक्षा सम्बन्धी कुनै आधुनिक प्रविधि, कडा कानुनी प्रावधान तथा विशिष्टीकृत सुरक्षा निकायको व्यवस्था थिएन। त्यसैले त्यो घटना लगत्तै विक्रम सम्बत 2030 सालमा विमानस्थलहरूको आन्तरिक र बाह्य सुरक्षा चुस्त बनाउन नेपाल प्रहरी अन्तर्गत छुट्टै एयरपोर्ट सेक्युरिटी विङ, विमानस्थल सुरक्षा इकाइ स्थापना भई विमानस्थलमा यात्रु र सामान जाँच गर्ने विभिन्न आधुनिक उपकरण र प्रविधिहरू भित्र्याउन थालिएको थियो भने विमानस्थलमा विस्फोटक पदार्थ र अवैध हतियारको खोजी कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले कुकुर परिचालन गर्ने कार्यको सुरुवात पनि गरेको थियो। यो जानकारी समष्टिगत रूपमा 2030 साल पछि मात्रै नेपालमा एयरपोर्टहरूमा यो प्रहरीहरूले यात्रुहरूको सामान र यात्रुहरूको शरीर जाँच गर्ने कार्यको सुरुवात भएको थियो। हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। अर्को एउटा रोचक जानकारी छ, यहाँहरूलाई सम्झना होला, काठमाडौँमा यदि जानुभएको छ, पक्कै पनि बस्नुभएको छ, बालाजुको 22 धारा। नेपालमा आधुनिक पार्कको रूपमा यसको स्थापना भएको थियो। नेपालको पहिलो र व्यवस्थित मल्टिपर्पज पब्लिक पार्कको रूपमा 2018 साल जेठ 29 गते यसको शिलान्यास गरिएको थियो। 2018 सालको आधुनिक रूपले केवल परम्परागत ढुङ्गे धारामा सीमित रहेको बालाजुलाई काठमाडौँ उपत्यकाकै सबैभन्दा पहिलो र व्यवस्थित मल्टिपर्पज पब्लिक पार्कमा बदलिएको थियो। ऐतिहासिक 22 धारा र त्यसको वरपरको 158 रोपनीभन्दा बढी क्षेत्रफललाई समेटेर सार्वजनिक पौडी पोखरीसहित व्यवस्थित पार्कको रूपमा यसको नामाकरण गरिएको थियो, श्री 5 महेन्द्र उद्यान। यसको इतिहासलाई खोतलेर हेर्दा विक्रम सम्बत 1814 काठमाडौँका राजा जयप्रकाश मल्लले त्यहाँ 21 गोहीको मुखाकृत भएको ढुङ्गे धाराहरू निर्माण गराएका थिए र यसमा 22 धाराको रूपमा विक्रम सम्बत 1855 राजा रणबहादुर शाहले एक धारा थपेर यसलाई 22 धारा बनाएका थिए। समयसँगै यसको नाम परिवर्तन हुँदै आधुनिकीकरण पछि यसको नाम महेन्द्र पार्क बनाइयो र यसमा मनोरम पानीको फोहरा, पोखरी र हरियालीका कारण यसलाई वाटर गार्डन पनि भनियो। अर्को एउटा रोचक प्रसङ्ग छ, 18 शताब्दीमा जब भानुभक्त आचार्य पहिलोपल्ट तनहुँबाट काठमाडौँ आएका थिए, उनी त्यहाँको प्राकृतिक सौन्दर्य र विशेष गरी बालाजु वरपरको वातावरणबाट निकै प्रभावित भएका थिए र उनले काठमाडौँ र बालाजुको तारिफ गर्दै यसलाई अमरावती कान्त अलकापुरीसँग तुलना गरेर एउटा कविता लेखेका थिए। म यो कविता यहाँहरूमा राख्न चाहन्छु। यति दिनपछि मैले आज बालाजी देख्याँ, पृथ्वी तलभरिमा स्वर्ग हो जानी लेख्याँ, वरिपरि लहरामा झुली बस्ने चरा छन्, मधुर वचन बोली मन लिँदा क्या सुरा छन्, यहाँ बसेर कविता यदि कोर्न पाऊँ, यसदेखि शोख अरू थोक म के चिताउँ, उसमाथि झन असल सुन्दरी एक नचाउँ, खैँचेर इन्द्रकन स्वर्ग यही बनाऊ। हजुर, यो जानकारी मैले बालाजु 22 धाराको बारेमा यहाँहरूमाझ राखेँ र यससँग जोडिएका केही प्रसङ्गहरू पनि यहाँहरूमाझ राखेँ। यहाँहरूसँग कुराकानी गर्दा गर्दै यहाँहरूलाई गीतसँग

गीत सुनाउँदा सुनाउँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको कार्यक्रममा हामीले विविध विषयमा चर्चा गऱ्यौँ र खास गरी यहाँहरूकै अनुरोधका केही गीतहरू हामीले कार्यक्रममा राख्यौँ। यही क्रमको यो अन्तिम गीत छ जो कार्यक्रमको अन्तमा यहाँहरूको लागि बस्नेछ। यो गीत उदय सोताङ र मणिला सोताङको स्वरमा उकाली चढौँला ओह्राली झरौँला बोलको गीत छ, जसलाई अनुरोध गर्नुभएको छ बानियोमा बसिरहनुभएका हाम्रा श्रोता लक्ष्मण अर्याल र रञ्जना अर्यालजीले। दुवैजनालाई हार्दिक धन्यवाद। यो गीत कार्यक्रमको अन्तमा बज्नेछ। अहिलेसम्म यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुभयो यसको लागि यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै अर्को हप्ता फेरि एउटा विशेष प्रसङ्ग लिएर एउटा विशेष कार्यक्रम लिएर यहाँहरूमाझ उपस्थित हुने बाचा गर्दै आजको यो शुभ बाँकी दिन यहाँको लागि शुभ रहोस् यही कामना गर्दै साप्ताहिक रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनबाट म केशव शर्मा बिदा चाहन्छु। नमस्कार, शुभ दिन।